سر اویلال تو انگلمندی میگین دین دیم سو مدیکا سو مزی سر انجلو کدی ایشه سی کابل پیمو سو گین دیستو شیه می تو سفری مایت جو Με πούτεσα τσι τρομά Φέρει τσιρό τε αβά Κατέ απα τσι πριστάφτου Ούια σαν με σι τε λάφτου Λάκο χειρο του γελάς Και σουκάς τσι σάι πατσάς Te na melate ti clemas, shai pachas tu pacha de mas, zuma vo meta peno, she metut mange lo. Ande choyilo me dica. So medicle tut gama muro hilo tal chiro la cohiro dur gilas que shukar si shai pachans tename late di clemas shai pachas tu pacha de mas Zuma vo me tai penu, she me tut mangue.